0: برای برنامه سامین بی اپ سمارت فون مارے تھے پریتا بلبیر کے سنگ کے گائے بچمد یہ آکاشوانی کی اردو سروس ہے پیش خدمت پروگرام آج سویرے
1: آج کی تاریخ کو بھارت کے اتہاس اور بھگول کو بدلنے والے دن کے طور پر یاد کیا جاتا ہے۔ ورش 1947 میں آج ہی کی تاریخ کو برطانیہ حکومت سے بھارت کے انتم وائسرائے لارڈ ماؤنٹ بیٹن نے دیش کے بٹوارے کا اعلان کیا تھا۔ اس گھٹنا کو 3 جون یوجنا یا ماؤنٹ بیٹن یوجنا کے طور پر جانا جاتا ہے۔
2: 1880 مراٹھا وارز بٹوین برٹش اینڈ مراٹھا کنفیڈریسی ان انڈیا اینڈڈ۔ 1844 دی لاسٹ کنفرمڈ اسپیسیمنز آف دی گریٹ آرک ور کلڈ ان آئس لینڈ لیڈنگ ٹو دی اسپیشیز ایکسٹنکشن۔
1: 1918 میں مہاتما گاندھی کی ادھیکشتا میں اندور میں ہندی ساہتیہ سمیلن کا آیوجن ہوا تھا۔
2: 1965 دی فرسٹ امریکن اسپیس واک ہیپنڈ۔ ایسٹرونوٹ ایڈورڈ ایچ وائٹ اسٹیپڈ آؤٹ آف دی جیمینی 4 اسپیس کرافٹ کمپلیٹنگ دی فرسٹ ایور اسپیس واک بائی این امریکن۔ 1985 دی گورنمنٹ آف انڈیا امپلیمنٹڈ اے 5-day ورک ویک فار اٹس سینٹرل سول ایڈمنسٹریٹو آفیسرز۔
1: اور اس سے پہلے 1972 میں دیش کے پہلے آدھونک یدھک پوت نیل گری کو دیش کو سمرپت کیا گیا تھا۔ 1994 کی اگر بات کریں تو بھارت سہایتا کلب کا نیا نام بھارت سہایتا منچ بھی آج ہی کی تاریخ کو کیا گیا تھا۔
2: So let's get to some personalities now, Mukesh, starting with Muhammad Ali, the legendary boxer known as the greatest, passed away this day in 2016. Of course, his legacy extends beyond the ring, as he was also a prominent social activist and the symbol of civil rights movement.
1: श्रोताओं, आज भारत में दुग्ध क्रांति और जिसे श्वेत क्रांति कहा जाता है, उनके जनक वर्गीज कुरियन के साथ मिलकर इस महान विभूति ने देश में सहकारी दुग्ध उद्योग की मॉडल की आधारशिला रखी। इनका नाम है त्रिभुवन वनदास कृषि भाई पटेल। आज इनकी पुण्यतिथि है।
2: And friends, lady who knew how to cook and cook well, iconic culinary expert who revolutionized vegetarian cooking, Tanla Dalal was born this day. She wrote simple recipe books, introduced international cuisine, and taught all of us to cook. She wrote more than 170 cookbooks and sold more than 10 million copies. Dalal was born this day in 1936 and passed away in the year 2013. Stuart Binney, son of former Test cricketer Roger Binney, celebrates his birthday today. Stuart is a former international cricketer who had played for various teams like Rajasthan Royals, Mumbai Indians and Royal Challengers Bangalore in the Indian Premier League.
1: भारत में लड़कियों के बाल विवाह की बड़ी चिंताजनक प्रथा थी। इन्होंने केंद्रीय असेंबली से इसे रोकने के लिए 1925 में एक बिल पेश किया, शारदा बिल के नाम से। ये प्रसिद्ध बिल सितंबर 1929 में पास हुआ और 1 अप्रैल 1930 से पूरे देश में लागू किया गया। इस बिल को पास करने का श्रेय जाता है हरविलास शारदा को। आज उनकी जयंती है। लेकिन क्या आप जानते हैं कि इस कुरीति को रोकने का काम उन्होंने ही किया था? आज भारत के प्रसिद्ध शिक्षाविद, राजनेता, समाज सुधारक, न्यायविद और लेखक हरविलास शारदा की जयंती है। हरविलास शारदा का जन्म 3 जून 1867 को अजमेर राजस्थान में हुआ। उनका सबसे प्रसिद्ध ग्रंथ हिंदू सुपीरियोरिटी है। इस ग्रंथ में उन्होंने सम्प्रमाण सिद्ध किया कि इतिहास काल में सभी क्षेत्रों में हिंदू सभ्यता अन्य देशों से बहुत आगे थी। उनकी प्रमुख रचनाएं हैं महाराजा कुंभा, महाराजा सांगा, शंकराचार्य और दयानंद, और लाइफ ऑफ स्वामी श्रद्धानंद दयानंद सरस्वती। उन्हें राय बहादुर और दीवान बहादुर की पदवियों से भी अलंकृत।

0: 2 लाख रुपए की फौरी इमदाद का ऐलान किया है। वेनेजुएला के कारगुजार सदर डेंसी रॉड्रिक्स आज से भारत के 5 रोजा दौरे पर रहेंगी। सुप्रीम कोर्ट ने अरावली की तशरीह का दोबारा जायजा लेने के लिए आला इख्तियारात के हामिल माहरीन का पैनल तश्कील दिया है। भारत शमसी सलाहियतों में सालाना इजाफे के मामले में अमरीका को पीछे छोड़ते हुए दुनिया का दूसरा सबसे बड़ा शमसी तरक्की का बाजार बन गया है और खवातीन क्रिकेट में तीसरे और आखिरी T20 बैनुल अक्वामी मैच में मेजबान इंग्लैंड ने भारत को 6 विकेट से हराकर 3 मैचों की सीरीज 2-1 से जीत ली। अब खबरें तफसील से। दिल्ली के मालविया नगर इलाके के एक होटल में आज सुबह लगी जबरदस्त आग में कम से कम 21 लोगों की मौत हो गई, वहीं 40 अफराद को बचा लिया गया। जनूबी दिल्ली के DCP अनंत मित्तल ने बताया कि आग बुझाने वाली 8 गाड़ियों की मदद से आग पर काबू पा लिया गया है। उन्होंने बताया कि मजीद पुलिस, फायर खिदमत और दीगर हंगामी एजेंसियों की मुश्तरका कोशिशों से 40 से ज्यादा लोगों को बचाने में कामयाबी मिली है और उन्हें तिब्बी इलाज के लिए नजदीकी अस्पतालों में मुंतकिल किया गया है। वज़ीर आज़म नरेंद्र मोदी ने मालविया नगर इलाके में आग लगने के वाकये में जानी नुकसान पर गहरे रंजोगम का इजहार किया है। सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि हुकाम सभी मुतासरीन को हर मुमकिन मदद फराहम कर रहे हैं। वज़ीर आज़म ने जख्मियों की जल्द सेहतयाबी की ख्वाहिश का इजहार किया। जनाब मोदी ने मरने वालों के लवाहिकीन के लिए वज़ीर आज़म के कौमी राहत फंड से 2 लाख रूपये की फौरी मदद का ऐलान किया। इसके अलावा जख्मियों को 50,000 रूपये दिए जाएंगे। नायब सदर CP राधा कृष्णन ने भी दिल्ली के मालविया नगर इलाके के होटल में आज सुबह आग लगने के अफसोसनाक वाकये में कीमती जानों के अतलाफ पर ताजियत का इजहार किया है। सोशल मीडिया पोस्ट में नायब सदर ने जख्मियों की जल्द सेहतयाबी और बेहतरी की ख्वाहिश जाहिर की। नायब सदर ने मुश्किल की इस घड़ी में मुतासर खानदानों के लिए हिम्मत और हौसले की दुआ की। दिल्ली की वजीर आला रेखा गुप्ता ने भी मालविया नगर में आग लगने के हादसे में जानों के अतलाफ पर दुख का इजहार किया है। सोशल मीडिया पोस्ट में मुहतरमा गुप्ता ने कहा कि हादसे की इतला मिलने के फौरी बाद दिल्ली फायर सर्विसेज, दिल्ली पुलिस, कुदरती आफात से निपटने की जिला अथॉरिटी, कैट्स, एम्बुलेंस खिदमत और दीगर हंगामी खिदमत की एजेंसियों की टीमों को मुतहरिक किया गया और राहत और बचाव कार्रवाइयां शुरू कर दी गयी। वज़ीर आला ने कहा कि इन टीमों की तेज और बरवक्त कार्रवाइयों ने कई अफराद को बचाने और मुतासरा इहाते के इनखला में मदद की। वज़ीर आला ने कहा कि दिल्ली हुकूमत सूरत हाल पर करीबी निगाह रखे हुए है और मुतासरा कुंभों को हर तरह की तिब्बी मदद और मुआवनत की पेशकश की जा रही है। वेनेजुएला की कारगुजार सदर डेंसी रॉड्रिक्स आज भारत के 5 रोजा दौरे पर नई दिल्ली पहुंच रही हैं। इस दौरे में वो वजीर आजम नरेंद्र मोदी के साथ दोतरफा तबादले ख्याल के दौरान भारत वेनेजुएला ताल्लुकात के सभी पहलुओं का जायजा लेंगी। दोनों मुल्क तिजारत, सरमायाकारी, तवानाई, काबिल तजदीद तवानाई, हिफ्जान सेहत और दवा साजी समेत कलीदी शोबों में इश्तराक व ताउन के इम्कान तलाश करेंगे। सुप्रीम कोर्ट ने अरावली पहाड़ी सिलसिले की तशरीह और वजाहत नीज इसकी नक्शा साजी से मुतालिक मरकज की रिपोर्ट का एक आजादाना जायजा लेने की गरज से माहरीन की एक आला इख्तियार वाली कमेटी तश्कील दी है। भारत की जंगलात से मुतालिक तहकीक और तालीम की काउंसिल की डायरेक्टर जनरल कंचन देवी इस कमेटी की सरबराही करेंगी। पैनल से इस साल 31 अगस्त तक अपनी रिपोर्ट पेश करने के लिए कहा गया है। सुप्रीम कोर्ट ने कहा है कि अरावली इको निजाम के तहफ्फुज से मुतालिक कलीदी मसाइल हल करने की गरज से एक गैर जानिबदाराना और साइंसी जांच की जरूरत है। सानवी तालीम के मरकजी बोर्ड CBSE ने कहा है कि तकरीबन 40,000 तलबा ने कामयाबी के साथ अपने जवाबी पर्चों की दोबारा जांच की दरखास्तें पेश की हैं और इस पूरे अमल को बगैर किसी परेशानी के मुकम्मल किया है। CBSE ने 12वीं जमात के जवाबी पर्चों की स्कैन कॉपियों में पाए गए मामलों के वेरिफिकेशन और उनकी दोबारा जांच से मुतालिक ऑनलाइन पोर्टल कल शुरू कर दिया। यह सहूलत सिर्फ उन्हीं तलबा को दस्तयाब है जिन्होंने जांच किए गए जवाबी पर्चों की स्कैन कॉपियां हासिल की हैं। सोशल मीडिया पोस्ट में CBSE ने बताया कि नतायज के बाद की खिदमत जैसे जवाबी पर्चों की वेरिफिकेशन और दोबारा जांच के लिए दरखास्तें पेश करने वाले तलबा के लिए SBI, कैनरा बैंक, बैंक ऑफ बड़ौदा और इंडियन बैंक के पेमेंट गेटवेज दस्तयाब हैं। CBSE ने वादा किया कि दोबारा जांच फीस की अदायगी के लिए तलबा का इन बैंकों में अकाउंट होना जरूरी नहीं है। نوجوانوں اور کھیلوں کے امور کے مرکزی وزیر منسوخ مانڈویا نے بھارتی نوجوانوں سے سائیکل چلانے کی عادت کو اپنانے اور فٹ، صحت مند اور سرسبز ملک کی تحریک کی قیادت کرنے کی اپیل کی۔ سائیکل چلانے کے عالمی دن کے موقع پر شیئر کیے گئے اپنے ویڈیو پیغام میں جناب مانڈویا نے کہا کہ روزانہ سائیکل چلانے کی عادت سے متوازن اور نظم و ضبط والی طرز زندگی کی حوصلہ افزائی ہوتی ہے، وہیں یہ ماحولیاتی پائیداری اور ماحول دوست آمد و رفت کے حق میں بھی ہے۔ جناب مانڈویا نے مزید کہا کہ سائیکل چلانے کی عادت سے نہ صرف لوگوں کی جسمانی اور ذہنی بہتری برقرار رکھنے میں مدد ملتی ہے بلکہ یہ صحت مند اور سرسبز ملک کی تعمیر میں بھی مدد کرتی ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بھارت نے شمسی توانائی کی سالانہ پیداوار کی اپنی صلاحیت کے معاملے میں امریکہ پر سبقت حاصل کر لی ہے اور اب وہ 2025 میں شمسی توانائی پیدا کرنے والی دنیا کی دوسری سب سے بڑی مارکیٹ بن گیا ہے۔ بھارت نے قابل ذکر 155 گیگا واٹ سے زیادہ نصب شدہ شمسی صلاحیت حاصل کر لی ہے، جس کی بدولت ملک کی 50% غیر روایتی ایندھن کی صلاحیت کے اپنے ہدف کو حاصل کرنے اور مقررہ وقت سے پہلے ہی اپنے نیشنلی ڈیٹرمنڈ کنٹریبیوشنز این ڈی سیز کو پورا کرنے میں مدد ملے گی۔ پی ایم سوریہ گھر مفت بجلی یوجنا جیسی کلیدی پہل قدمیاں لوگوں کی زندگیوں میں انقلابی تبدیلی لا رہی ہیں، جبکہ چھتوں پر شمسی توانائی کے پینل نصب کر کے 40 لاکھ سے زیادہ کنبوں کو پہلے ہی بااختیار بنایا جا چکا ہے۔ اس قابل ذکر حصولیابی کو اجاگر کرتے ہوئے نئی اور قابل تجدید توانائی کے مرکزی وزیر پرہلاد جوشی نے آج کہا کہ شمسی توانائی سے متعلق ملک کی ترقی کی داستان عالمی معیارات قائم کر رہی ہے اور مستحکم پالیسی معاونت، جدت ترازی اور عالمی معیار کے بنیادی ڈھانچے کے ذریعے اپنی صلاحیت میں ریکارڈ اضافہ کر رہی ہے۔ امریکی ایوان نمائندگان کے قانون سازوں نے ایک ایسا قانون پیش کیا ہے جس کے تحت محکمہ خارجہ کے لیے یہ طے کرنا لازمی ہوگا کہ آیا چین نے تبت کے لوگوں کے خلاف جرائم کا ارتکاب کیا ہے، جس سے بیجنگ پر اس کے انسانی حقوق کے ریکارڈ کے حوالے سے کانگریس کا تازہ دباؤ بڑھ گیا ہے۔ نیو جرسی سے ریپبلکن نمائندہ کرس اسمتھ اور نیو یارک سے ڈیموکریٹک نمائندے ٹام سووی نے گزشتہ روز تبت مظالم کا تعین کرنے کا ایکٹ پیش کیا، جس کے تحت وزیر خارجہ کے لیے قانون بننے کے ایک سال کے اندر تبت میں چین کے اقدامات کا جائزہ لیتے ہوئے کانگریس کو ایک رپورٹ پیش کرنا لازمی ہوگا۔ امریکی فوج کے ذریعے ایک ایسی تنصیب پر حملہ کرنے کے بعد جسے واشنگٹن نے ایرانی فوجی تنصیب قرار دیا ہے، ایران نے منگل کو بحرین اور کویت میں امریکی فوجی اہداف پر ایک بڑا میزائل اور ڈرون حملہ کیا، جس سے کشیدگی میں کافی اضافہ ہو گیا ہے اور ایک نازک علاقائی جنگ بندی کے مستقبل پر خدشات پیدا ہو گئے ہیں۔ امریکی سینٹرل کمان کے مطابق یہ تصادم اس وقت شروع ہوا جب ایران کے خلاف بحری ناکہ بندی نافذ کرنے والی امریکی فوج نے ایرانی بندرگاہوں تک پہنچنے کی کوشش کرنے والے ایک تیل کے ٹینکر کو ناکارہ بنا دیا۔ خواتین کرکٹ میں کل رات ٹانٹن میں کھیلے گئے تیسرے اور آخری ٹی ٹوینٹی بین الاقوامی میچ میں میزبان انگلینڈ نے 6 وکٹ سے جیت حاصل کر کے بھارت کے خلاف 3 میچوں کی سیریز 2-1 سے اپنے نام کر لی۔ ہیدر نائٹ اور ایلس کیپسی کی شاندار شراکت داری کی بدولت انگلینڈ نے آسانی سے 180 رن کا نشانہ حاصل کر لیا۔ ایلس کیپسی کو اس میچ اور سیریز کی بہترین کھلاڑی قرار دیا گیا۔ اس سے پہلے بلے بازی کرتے ہوئے بھارتی خواتین نے 5 وکٹ کے نقصان پر 180 رن بنائے تھے۔ اس کے جواب میں انگلینڈ نے 18.3 اوورز میں 4 وکٹ پر 184 رن بنائے۔ اور آخر میں اہم خبریں ایک بار پھر۔ دلی کے مالویہ نگر علاقے کے ایک ہوٹل میں لگی زبردست آگ میں کم از کم 21 لوگوں کی موت ہو گئی۔ وزیر اعظم نے حادثے پر افسوس کا اظہار کیا ہے اور مہلوکین کے افراد خاندان کے لیے 2 لاکھ روپے کی فوری امداد کا اعلان کیا ہے۔ وینزویلا کی کارگزار صدر ڈیلسی روڈریگز آج سے بھارت کے 5 روزہ دورے پر رہیں گی۔ سپریم کورٹ نے اراولی کی تشریح کا دوبارہ جائزہ لینے کے لیے اعلی اختیارات کے حامل ماہرین کا پینل تشکیل دیا ہے۔ اور خواتین کرکٹ میں تیسرے اور آخری ٹی ٹوینٹی بین الاقوامی میچ میں میزبان انگلینڈ نے بھارت کو 6 وکٹ سے ہرا کر 3 میچوں کی سیریز 2-1 سے جیت لی۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
1: میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فری ڈش پر آپ سن رہے ہیں۔